पछि पनि बाँडे सुत्र अन्न केराकुडी साग सब्जी फल फुसै पछिल्लो कुरा खानाले पत्रलाई तन्दुरुस्त बनाउँछ। कुरा खाना सँगसँगै 2 वर्षसम्म स्थान प्राप्त गरेका छौँ।

सूचनाका विषयमा एकरूपता आवश्यक व्यक्त गरेकोबाट प्रवासन तथा प्रदेश सरकार मुख्यमन्त्री निकायमा से सम्मानकै गर्दै पहिलाका आइहाल्दा आज नेपालमा चौथो पूर्वानुमानमा कार्यदर्शी सूचना प्रवाह हुँदा उल्लेख गर्दै उहाँको कार्यालयमा से प्राप्त सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुगाए प्रदेश सरकार आवश्यक समन्वय कार्य प्रक्रियाबाट मौसम पूर्व तयारीका क्रममा आन्तरिक मामला तथा कानून मन्त्रालय बाह्रथु जिल्ला प्रशासन कार्यालय प्रहरी तथा स्थानीय तहसँग कार्यकृतिगत जानकारी महादेवबाट मुख्यमन्त्री आचार्य मौसम सम्बन्धी सूचना पदहरू व्यवहारिक बनाए स्थानीय तहले सक्रिय भूमिका निर्वाह गर्नमा जोड दिएर समुदाय परिचालन स्वयंसेवक तयारी तथा विपद कार्य योजना मार्फत पूर्व सूचना प्रणालीमा

आफ्नो प्रश्न प्रजर्भ पूर्वधार विकास कार्यालय नदियाका सूचना अधिकारी प्रकाश थारू हुनुहुन्छ। आफ्नो प्रश्न प्रजर्भ

0: त्यो सबै राम्रोसँग सरसफा गर्नुपर्छ।
1: वैज्ञानिक रूपमा प्रमाणपत्र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ। दुरामा च्याकार कति राम्रो व्यवहारिक सुझावहरू राख्यौ, अरू त पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्ध देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विदेश र अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन। दुर्गामा
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै

0: देखो,
1: ये नेपाल लौकिक वित्तीय संस्था लिमिटेड हो। रेडियो उभवा एफएम कसरकाईमा जनहित बजारी सन्देश।
2: आयो आयो आयो, मूल प्राविधिक जनता नयाँ भारतका दिन अब श्रेष्ठ एग्रोकेटमा।
0: श्रेष्ठ एग्रोकेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, उन्नत जातको धानको बिउमा राधाकार, सावित्री, सर्जु 52, शर्मा मन्सुरी, राम धान 606, 505, 301, यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोकेटमा आइसकेको छ।
2: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तत्कालिक बिउ बिजन विषादी पशुपन्छीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
0: श्रेष्ठ एग्रोकेट बासरी किसान चौकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

0: सँग रिसर्भलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएमसँग कुरा गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
1: त्यहाँ डाइभर्सन रोड पनि धेरै

छहरे विद्यालय रिपोर्ट सँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर सर्जित गीतका संस्थापनको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ।

सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिला

सन्देह गर्नुहुन्छ। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्तकका समर्थकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बनेको छ।

0: CNN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्तकका समर्थकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बनेको छ।

0: प्रश्नहरूको निकेटको ट्युनिङ चाहिँ भइसकेको थियो कस्तो गर्नु भएको थियो समरजित बासकोटाज्यूले
1: अनि

लामो समय उनीहरूले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा भारतीय घटना कमजोरी पनि भयो या गीत संगीतमा लाग्यो कि भेट्यो पारिश्रमिकमा

0: Jadi hukuman mati yang kurang lebih mudah saat ini 8.
1: नमस्कार सर्वदा शशि विषयमा मानवीय एवं शारीरिक क्षति कृतक जनचेतना प्रतिमा उद्देश्यलेख अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा आफ्नो स्वागत
2: आज कार्यक्रमको संस्थापिका आज सर्वप्रथम सुशील विचेता काम गर्दै हो राष्ट्रिक समयमा प्राकृतिक सरकारी अध्याय पठाएको विषयमा सहभागी गर्ने बाँकी
1: विशेष रेखा राति समयमा भइसकेका सर्वप्रथम जोखिम हो पाँचलाई अग्रेतमा साथी विषयमा हुन् सर्वप्रथम विज्ञ डाक्टर टिएन पोखेल जानकारी दिनेबाट
2: जानकारी दिन दिनको अनुकूल सुन्नुमाथि

0: समय म प्राकृतिक सावधानी उपयोग पठाको लागि विषयमा संवादको जिम्मेटी अवसन्नन्तर श्रोता सहभागिनको विचार ऊ सर्वप्रथम सुसङ्गी विज्ञ डाक्टर शेखर दत्तवाटी सुन्दी
1: सम्बन्धी जनचेतना फैलिन अभियानमा सक्रिय बिन्दु सर्पदंशीका ठाउँ स्थिर बनेर लुगा पेटी मुन्द्री थरी फर्क फर बनेर बनाएका
0: हाम्रो लुगामा जुत्ता भन्ने ल्याएको जाँच गर्न पर्ने सन्देशले नाटक ताकतबाटी उसैको सर्वप्रथम सक्ने मोटरसाइकल वाहन झट्टै उपलब्ध हुँदैन सवारी साधनमा सहजी सठिक जत्रा सेवा झट्टै नाटक सर्वप्रथम उपचार केन्द्रमा लैजाइ पर्ने सन्देशले नाटक बेला

0: जन्मेको 1000 रुपियाँ अनिवार्य सरकार सुरु गरौँ। 6 महिनासम्म आमाको दुधमा देखाउ, स्वस्थ बच्चा उज्यालो भविष्य, स्तनपान गराउ, स्वास्थ्य बनाऊ।
1: स्वास्थ्य कार्यालय

श्रेष्ठ आयुर्वेदमा श्रेष्ठ आयुर्वेदमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा राधा चार सावित्री सजु 52 शर्मा मन्सुरी राम धान 606 505 301 यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ आयुर्वेदमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा पाइन्छ। यस कारण श्रेष्ठ एग्रोभेट